0: Минутка веб-радио Непала на радио Чипальдук.
1: चेतना बाघहरुका निम्ति एउटा शब्द शिविर
2: नवराज लम्सालको प्रस्तुति कार्यक्रम मधुबन
1: मधुबनमा कला साहित्य संगीत र संस्कृतिका निम्ति समर्पित
2: कार्यक्रम मधुबन प्रत्येक शुक्रबार बिहान 10 बजे मधुबन
3: मधुबनमा सबवासो ढुकेको अझै हेरमाथि सबवासो ढुकेको अझै हेरमाथि नबोली लुकेको अझै हेरमाथि 4-22-15-17 में हमें फोन कर पैलो घंटी भैस कहाँ को वहाँ स्वागत कर हेलो
4: हेलो दाजी नमस्कार
3: नमस्कार को बोलने वाला
4: सिंधुली दिनेश कोइराला बोले
3: दाजू दिनेश जी के हाल खबर
4: एकदम ठीक ठाक है दाजू
3: अनि सिंधुली को खबर के
4: राम्रो छ दाजू बिना सुन्तलाहरु स्वागत छ तिमीलाई पहाड़ को सानो झुबड़ी दाजू ये नई
3: धेरै धेरै धन्यवाद दिनेश कोइरालाजी सिन्धुलीबाट फोन गर्दै हुनुहुन्थ्यो तपाईँलाई धन्यवाद तपाईँ पनि श्रोताहरू हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो आजको टेलिफोन नम्बर 22-15-17 हामीलाई फोन गर्नुहोस् तपाईँसँग सिधै टेलिफोन सम्पर्कमा आइरहनेछौँ र तपाईँका सृजनाहरू हाम्रो बस्ती बस्ती
0: Это была минутка веб-радио Непала на радио Чипальдук.